0: دلال بن جا جس کی مثال نہ ہو تو وہ مثال بن جا اتنا اثر ہو دھرتی پہ تیرے پسینے سے کہ گنگا کی دھار پھوٹے پتھر کے سینے سے.
1: सोनू कोमी के संगीत निर्देशन में हम आपको सुनवा रहे हैं वर्मा मलिक का लिखा गीत. आवाजें मोहम्मद रफी, आशा भोंसले, दिलराज कौर, कुमार सोनिक और साथियों की है. फिल्म का नाम है भूख.